यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब गंगा छेत्रीबाट समाचार सुन्नुहोस्। नगाउँ संसदीय समष्टिको उपचुनावको बीजेपी मित्रजोटको प्रार्थी देवाशिष शर्माले विजय प्राप्त गर्नुभएको छ। मोठ 19,02,900 मतदातामा रहेका संसदीय समष्टिको विभिन्न दलसित निर्दलीय प्रार्थीहरूको मोठ 15 प्रार्थीले प्रतिद्वन्दिता दिएका पनि चुनावको परिणाम अनुसार बीजेपी देवाशिष शर्मा र एआइयुडिएफको प्रार्थी बदरुद्दिन आजमलको बीच चुनावको युद्ध सीमित रहेको छ। हिजो मतदानको परिणाम अनुसारी देवाशिष शर्माले 7,14,349 भोट प्राप्त गर्नको साथसाथै दोस्रो स्थानमा रहेका एआइडिएफको पार्थी बदरुद्दिन आजमलले 5,72,125 भोट प्राप्त गर्दछन्। कङ्ग्रेसको पार्थी शिवमणि बराले 1,29,492 भोटद्वारा तेस्रो स्थानमा रहेका छन्। बीजेपीको पार्थी देवाशिष शर्माले यो जयको पछि नै सम्पूर्णलाई कृतज्ञता ज्ञापन गर्नुभएको छ। गुवाहाटी महानगरको सपाइदङको हिमाश्री बोडो नामक युवती गुरुलाई अन्ध्र प्रदेशको टिकुलामपुरमा मृत्यु भएको घटनामा न्यायिक तदन्तको दावीमा तामलपुर मोटङ्गा चौकमा हिजो निखिल बडो छात्र संस्थाको तामलपुर जिल्ला समितिले बन्ती प्रज्वलनको कार्यसूची रूपायण गर्दछन्। जिल्ला समितिले घटनाको न्यायिक तदन्त गर्दै दोषीलाई कठोर शास्ति प्रदान गर्नको साथसाथै परियालको उपयुक्त क्षतिपूरण प्रदानको निम्ति मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मालाई एउटा

गर्दै दोषीलाई कठोर शास्ति प्रदान गर्नको साथसाथै परियालको उपयुक्त क्षतिपूरण प्रदानको निम्ति मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मालाई एउटा स्मारक पत्र प्रेरण गर्दछन्। निखिल बोडो छात्र संस्थाले चिराङ जिल्लाको काजल गाउँमा हिजो प्रतिवाद समदल निकालेका छन् र छात्र संगठनले युवतीको न्याय प्रदान र संश्लिष्ट रेल सुरक्षा वाहिनी र रेल आरक्षी वाहिनीको तदन्तमा ल्याउनको निम्ति दावी र एउटा स्मारक पत्र चिराङ जिल्ला आयुक्तद्वारा मन्त्रीलाई प्रेरण गर्दछन्। यता मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले छात्रीको मृत्यु घटना सन्दर्भमा तदन्तको निम्ति रेल मन्त्री अश्विनी वैष्णव र अन्ध्र प्रदेशको मुख्यमन्त्री एम चन्द्रबाबु नायडूलाई पत्र प्रेरण गर्नुभएको छ भन्दै सामाजिक माध्यमद्वारा प्रकाश गरेको छ र अन्ध्र प्रदेशको संश्लिष्ट आइन श्रृङ्खला वाहिनीसित सम्बन्ध स्थापनको निम्ति असम आरक्षीको एकजना ज्येष्ठ विधवा अन्ध्र प्रदेशमा नियोग गरिएको छ भन्दै जानकारी पाइएको छ। आज महालया आहिन महिनाको अमावस्याको तिथिलाई मलयाको नाममा अभिहित गरिन्छ र यो दिनमा दिन राति सन्धिक्षण र महालया पूजा आरम्भ गरिन्छ र महालयाको पवित्र क्षणमा देवी दुर्गाको धारामा आगमन घट्दछ भन्दै विश्वास गरिन्छ। यसको साथसाथै पितृपक्षको समाप्तिको देवी पक्षको सूचना भएको छ र भोलि नवरात्रिको पहिलो दिनदेखि दुर्गा पूजाको आध्यात्मिक पर्वहरू आरम्भ हुनेछ। यसबार देवीले घोडामा आगमन र नौकामा गमन गर्नेछन् भन्दै महालया उपलक्ष्यमा आज राज्यको विभिन्न ठाउँमा नदी जान र घाटमा पूर्वपुरुषको आत्माको सद्गतिको निम्ति भक्तहरूले श्राद्ध दिन्छन्। सिलचर बराक नदीको पारमा बिहान पितृपुरुषको उद्देश्य तर्पण गरिएको छ र अन्नपूर्ण घाट सदरघाट लगायत नदीको पारमा धर्मीय रीतिनीतिले पितृपुरुषको निम्ति तर्पण गर्नलाई असंख्य मानिसको भिड देखिएको छ। महालय उपलक्ष्यमा सिलचरको विभिन्न सांस्कृतिक संस्था र दुर्गापूजा कमिटीले शोभायात्रा आयोजन गर्दछन् र डिब्रुगढ सहरको बिहानदेखि महालयको उपलक्ष्यमा जनसाधारणको भिड देखिएको छ। 2027 वर्षको उच्चतर माध्यमिक चूडान्त परीक्षाको मार्च अप्रिलमा अनुष्ठित हुनेछ र असम राज्य विद्यालयको शिक्षा परिषदले यो सन्दर्भमा जारी गरेको जानकारी अनुसार चूडान्त परीक्षा अवतीर्ण हुनेछ भन्दै चल्दो वर्षको नोभेम्बरदेखि परपत्र पूर्तिको प्रक्रिया आरम्भ भएको छ। नियमित शिक्षार्थीहरूले यो चूडान्त परीक्षामा अवतीर्ण हुन सक्नेछन् भन्दै यो लेखमा उल्लेख भएको छ र यता 2027 वर्षको उच्चतर माध्यमिकको चूडान्त परीक्षामा अनुत्तीर्ण भएका अथवा उत्तीर्ण भएको पछि परिणामको अधिक उन्नत गर्न खोज्ने परीक्षार्थीहरूको निम्ति विद्यालय शिक्षा परिषदले पहिलोचोटिको निम्ति विशेष उच्चतर माध्यमिक चूडान्त परीक्षा अनुष्ठित गर्ने सिद्धान्त लिएको छ। ग्वालपारा आरक्षीले हिजो रात्रि सिहु सहित 12 सन्देहयुक्त बङ्गलादेशीलाई पक्राउ गर्दछन् र प्रहरीको सूत्र अनुसार ग्वालपारा संवाददाताले जानकारी दिए अनुसार पनि हिजो बेलुकी ग्वालपारा सहरदेखि एएससिटी बासको आस्थानको समीपमा गुवाहाटीदेखि आएका 12 सन्देशजनक मानिसलाई बासदेखि नमाएर लामो समय सोधपोछ गरिरहेको अवस्थामा एकांश मानिसले यो आरक्षीलाई अवगत गर्दछन्। दुर्गोत्सवको निम्ति राज्यभरि व्यापक प्रस्तुति आरम्भ भएको छ। राज्यको विभिन्न ठाउँमा मृत कलाकारहरूले देवी प्रतिमाको अन्तिम परश दिनकोमा व्यस्त भएका छन् र गुवाहाटीको पौर निगमको पौर भवन कार्यालयमा स्वच्छ दुर्गा पूजा प्रतियोगिता आयोजन गर्नको निम्ति हिजो एउटा सभा अनुष्ठित भएको छ। सभामा गुवाहाटी पौर निगमको पौर सचिव अविनाश पालले भन्नुभएको छ कि महानगर परिष्कार र परिचन्न गर्दै राख्नको निम्ति पूजाको समयमा स्वच्छताप्रति जनसचेतनता वृद्धिको लक्ष्यले यो प्रतियोगिता आयोजन भएको छ। सभामा अतिरिक्त आयुक्त प्रणव दत्तले सम्पूर्ण दुर्गा पूजा समिति पूजा मण्डप र यसमा छेउछिमेकी परिष्कार गर्नको निम्ति साथै डस्टबिन व्यवहार गर्न बाध्यतामूलक भन्दै उल्लेख गर्नुभएको छ। भारत र वेस्ट इन्डिजको बीच 5 टी20 क्रिकेट श्रृङ्खलाको हिजो राति राँचीमा अनुष्ठित दोस्रो खेलमा वेस्ट इन्डिजले भारतलाई 6 परास्त गर्दछन् र वेस्ट इन्डिजले 250 रनको विजयको लक्ष्यले खेल आरम्भ गर्दै 18 3 बलमा 4 विकेट गुमाए निर्धारित लक्ष्य अतिक्रम गर्दछन्। सुन्दन्त समाचार आजलाई पुरा भयो।

0: पाँच मिटर, तदनुसार 729 किलोहर्ज र एफएमएनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोको घडीअनुसार 3:21 र 39 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज साहित्यिक कार्यक्रम र साहित्यिक कार्यक्रम अघि म हजुर समक्ष आज विश्व मानसिक स्वास्थ्यको महत्व यो शीर्षकमा केही कुराकानी गर्न चाहन्छु र आज यहाँहरूसम्म विश्व मानसिक स्वास्थ्य दिवसको महत्व र मानसिक स्वास्थ्यको आवश्यकताबारे केही विचार गर्न गइरहेको छु। र प्रत्येक वर्ष अक्टोबरको 10 तारिक दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। यो दिवसको मुख्य उद्देश्य मानिसहरूमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु र मानसिक समस्याबारे खुलेर कुरा गर्ने र प्रोत्साहित गर्नु तथा मानसिक स्वास्थ्य सेवाको महत्त्वलाई उजागर गर्नु हो। हामी आफ्नो शारीरिक स्वास्थ्यलाई स्वस्थ राख्न विभिन्न उपाय अपनाउँछौँ, नियमित व्यायाम गर्छौँ, पौष्टिक खाना खान्छौँ र सरसफाइमा ध्यान दिन्छौँ। तर शरीरको स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। मानसिक स्वास्थ्य भन्नाले हाम्रो सोचाइ, भावना, व्यवहार तथा दैनिक जीवनका चुनौतीहरूको सामना गर्ने क्षमतालाई बुझिन्छ। तनाव, चिन्ता, निराशा र पारिवारिक समस्या, आर्थिक कठिनाई तथा कामको दबावले मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। विशेष गरी आजका युवा युवतीहरूको पढाइ, रोजगारी, भविष्यको चिन्ता तथा सामाजिक सञ्जालको प्रभावको कारणले विभिन्न मानसिक समस्याबाट गुज्रिरहेका हुन सक्छन्। यस्तो अवस्थामा उनीहरूलाई आलोचना होइन, माया, सहयोग र उचित परामर्शको आवश्यकता पर्दछ। मानसिक समस्या हुनु कमजोरी होइन र जसरी शारीरिक रोग लाग्दा हामी चिकित्सकको सहयोग लिन्छौँ, त्यसरी नै मानसिक समस्या देखिँदा पनि मनोपरामर्शदाता अथवा स्वास्थ्यकर्मीसँग सहयोग लिन हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्यलाई राम्रो राख्न हामीले केही सामान्य कुरामा ध्यान दिन सक्छौँ। नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिने, सन्तुलित भोजन गर्ने, परिवार र साथीभाइसँग आफ्ना भावना साटासाट गर्ने तथा आफूलाई मनपर्ने रचनात्मक काममा समय बिताउने बानी बसाल्नुपर्छ। त्यसै गरी अरूको कुरा ध्यानपूर्वक सुन्ने, दुःखमा परेका व्यक्तिलाई साथ दिने र मानसिक समस्याबाट गुज्रिरहेका मानिसप्रति भेदभाव नगर्ने संस्कारको विकास गर्नु पनि आवश्यक छ। मानसिक स्वास्थ्य राम्रो जीवनको अभिन्न अङ्ग हो। स्वस्थ समाज निर्माण गर्न शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ। आउनुहोस्, मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, एकअर्कालाई सहयोग गरौँ र आवश्यक पर्दा सहयोग लिने पनि पछि नहटौँ। स्वस्थ मन नै खुसी जीवनको आधार हो। श्रोताबिन, आज विश्व मानसिक स्वास्थ्य दिवस यो उपलक्ष्यमा आज यति नै र श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाउ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट। श्रोताबिन, आज साहित्यिक कार्यक्रम र साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ स्वरचित लघुकथा र स्वरचित केही कविता पाठहरू। आउनुहोस् त पहिले सुनौ स्वरचित केही, क्षमा गर्नुहोला, स्वरचित कविता। लघुकथाको शीर्षक छ विभत्सता।
1: विवशता। प्रत्येक दिन मातेर स्वास्नीमाथि अत्याचार गर्ने र जथाभावी तुच्छ वचन गर्ने लोग्नेको मृत्युपछि पनि उसको स्मृतिले श्रीमतीलाई भने कहिलेकाहीँ भावुक बनाउँदो रहेछ। आज केशवबाट पाएको उपहारले जुनुलाई त्यस्तै अनुभव जगायो। उनका दुवै आँखा रसाए। गुलाबी रङको सारीमा फुलबुट्टे पारी भएको उपहार जुनुले कति बेरसम्म समय राखिन् उनलाई थाहै भएन। छेवैकी साथी राखीले झकझक्याउँदा मात्र उनलाई होस आयो। राखी, तनु, वन्दना, गीता र नीताका

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महाबोसा खण्डअन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। र श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरी मेपको 411.1।

बीचमा जुनु पण्डालभित्र सजाइएको बेहुलीको आसनमा बसेकी छिन्। सबैजना उनका कलेजका साथी हुन्। हिजैदेखि आएर साथीहरूले उनको साथ छोडेका छैनन्। अस्तिकै दिनदेखि घरमा एक आनन्दको परिवेश विराजमान छ। सबैजना आआफ्ना काममा व्यस्त देखिन्छन्। बिहेका दिन पाहुनाहरू आतिथ्य ग्रहण गरी बेहुलीलाई थरी थरीका उपहार दिइरहेका छन्। उपहार ग्रहण गरी जुनु पाहुनाहरूलाई मृदु मुस्कानका साथ विदा गर्ने प्रयास गरिरहेकी छिन्। तर उनको मुखमा प्राकृतिक मुस्कान देखिएको छैन। कृत्रिम हाँसोले नै पाहुनाहरूलाई स्वागत गरिरहेकी छिन्। उनले विगत केही दिन अघिदेखि नै यस्तै फिक्का हाँसोले सबैलाई सन्तुष्ट गर्ने प्रयास गरिरहेकी छिन्। स्कुल जान नचाहने नानीहरूलाई अभिभावकले बलपूर्वक पठाए झैँ निस्कन नचाहने हाँसोलाई बल प्रयोग गरिरहेकी छिन् र सट्टामा ग्रहण गर्दैछिन् एकपछि एक उपहार। भोलिदेखि जुनु एक नयाँ घरकी सदस्य बन्ने छिन्। त्यस घरमा बुहारी बनाएर पठाउनु पाएकामा घरका सबै अति नै खुसी छन्। खास गरी जुनुका दाजु अनन्तमा खुसीको अन्त छैन। तर घर परिवार सबैको व्यतिक्रम छिन् जुनु। उनका हुनेवाला स्वामी गुवाहाटी शहरका प्रतिष्ठित व्यापारी, दुईवटा लज, गाडी, घर सबैले परिपूर्ण। हुन त त्यस परिवारका एक दुईजना व्यक्तिका विरुद्धमा बेला बखतमा एक दुईवटा सामाजिक विवाद नभएको पनि होइन। तर उनीहरू त्यस्ता घटनालाई प्रचार र लोकप्रियताका माध्यमका रूपमा लिने गर्दछन्। हिजो आजका दिनमा बायाँ हातको खेल नदेखाए यति थोरै समयमा यत्रो सम्पत्तिको मालिक हुन सकिन्न। त्यसैले यी हिजो आज सामान्य कुरा हुन्। जुनुका घर परिवारले पनि यी कुराहरूलाई सामान्य विषयका रूपमा लिएकाले नै यो बिहे जुरेको थियो। तर जुनुले भने उनको जीवन सम्पत्ति र कन्क्रिटको चार सीमामा कैद गर्न चाहेकी थिइनन्। ऊ चाहन्थिन् एउटा खुल्ला आकाश, एकजना खुल्ला मनका मानिस। तर आज उनका चाहनाहरू कतै हराए। उनका हाँस्ने खेल्ने रहरहरू सबै आँसुमा बिलाए। ऊ सानैदेखि एउटा खुल्ला परिवारमा हुर्किएकी थिइन्। उनका साथी केशव, आदित्य, विकास र विशालहरू पनि त्यस्तै परिवारका प्रतिनिधिहरू थिए। उनीहरूले आफ्नो दक्षताले समाजमा आफ्नो सम्मान अटुट राखेका थिए। अनि केशव, ऊ त हार्दा हार्दै पनि जित्न सफल भएका एकजना लौह मानव जसको आपाद मस्तक एक छुट्टै व्यक्तित्वले सुसज्जित छ। केशव कविता लेख्छन्, चित्र पनि कोर्छन्। अल्पभाषी केशवले समय र सुविधा पाउँदा जुनुलाई जीवन सम्बन्धमा धेरै कुरा भन्दथे। उनको भनाइमा मानिसले जीवन उपभोग गर्नु होइन, उद्यापन गर्नुपर्छ, तब मात्र जीवनको अर्थ सार्थक बन्छ। केशवको चोखो मन र स्वच्छ भावना देखेर जुनु अनायासै उतिर नजिकिन थालेकी थिइन्। केशवले पनि आफ्नो सृष्टिको प्रेरणाको स्रोतका रूपमा जुनुलाई आफ्नो हृदयको गभीरतम कुनामा सजाउन थालेका थिए। जुनुको प्रेरणा पाएर केशवको कलम र कुचीले सृष्टि गरेका सपनाहरू बिस्तारै वास्तवतिर अग्रसर हुन थालेका थिए। केशवले धेरैवटा पुस्तक र उच्च कोटिका चित्र प्रकाशित गरिसकेका थिए। पोहोर साल यस्तै समयमा केशवले गुवाहाटी आर्ट ग्यालेरीबाट चित्र प्रदर्शनीका लागि निम्तो पाएका थिए। त्यस दिन बिहानैदेखि चलेको सिरसिरे हावाले केशवको मन भरेको थियो। जुनु कलेजबाट फर्किँदै गर्दा केशवले आर्ट ग्यालेरीबाट पाएको निमन्त्रणी पत्र जुनुलाई देखाएका थिए। त्यस दिन जुनुले केशवको अनुहारमा युद्धमा विजय प्राप्त गरेको वीर सिपाहीको प्रतिच्छवि देखेकी थिइन्। त्यस दिन जुनु निकै नजिकिन चाहेकी थिइन् केशवसँग। सात दिनसम्म चलेको चित्र प्रदर्शनीमा केशवका चित्रहरूले अभूतपूर्व समादर पाएको थियो। असमका सबैजसो समाचारपत्र र वैद्युतिक प्रचार माध्यमले केशवका चित्रको बयान गरेको थियो। प्रदर्शनीको अन्तिम दिन पुरस्कारसहित ऊ फर्किएका थिए आफ्नो घरतर्फ आफ्नै मोटर बाइकमा। तर विजयको ध्वजा लिएर आउँदै गरेका केशवलाई रोक्न समय आफ्नो निष्ठुर गतिमा पर्खिरहेको रहेछ। गौरीपुर नागेर चाङसारी आइ नपुग्दै घट्यो अनाकाङ्क्षित दुर्घटना। विपरीत दिशाबाट आइरहेको तीव्र वेगको टाटा सुमोसँग ठोकिन पुग्यो केशवको मोटर बाइक। ऊ धेरै टाढा पुगे, उछिट्टिएर अनि बेहोस भए। स्थानीय एनजिओको सहयोगमा